صغيرا. وصلى الله على سيدنا محمد وعلى آله وصحبه وسلم.

यो हाम्रो कार्यक्रमको टाइटल अनुरूप नै हामीले यस कार्यक्रममा नेपाली मुभी इन्डस्ट्रीको बारेमा लेटेस्ट अपडेट्सहरू लिएर आउने गरेका छौँ। र आजको मेरो कलेक्सनमा पनि केही यस्ता जानकारीहरू छन् जुन म तपाईँहरूसँग सेयर गर्न चाहन्छु। कार्यक्रममा मैले लिएर आएको कलेक्सनहरूले तपाईँलाई अपडेट गराउने गरेको छ कि पछिल्लो केही दिन यता नेपाली सिनेमा इन्डस्ट्रीमा के भयो त भनेर। र हाम्रो कुराकानी केवल सिनेमामा मात्र सीमित हुने गरेको छैन, सिनेमामा इन्भल्भ हुने गरेका कलाकारहरू या सिनेमामा इन्भल्भ हुने गरेका जति पनि फिल्म मेकर्सहरू छन् उनीहरूको आफ्नै लाइफको बारेमा पनि कतिपय कुराहरू जुन कहिले कन्ट्रोभर्सिजमा आउँछन्, कहिले बिजनेसलाई जोडेर आउँछन्, कहिले अन्य कुराको लागि आउँछन्, ती सम्पूर्ण कुराहरूको जानकारीहरू मैले लिएर आउने गरेको छु। र आजको मेरो कलेक्सन पनि म तपाईँहरूमाझ राख्नेछु, तर त्योभन्दा पहिले हामी गीत सुनौँ।

मुभी एन्ड मोरको सुरुवातमा आज मलाई कुरा गर्न मन लाग्यो झिङ्गे दाउ सिनेमाको बारेमा. हुन त योभन्दा अगाडि पनि हामीले झिङ्गे दाउको कुरा गरेको थियौँ, किनकि 2022 रिलिज भएको यो सिनेमा नेपालका चर्चित साहित्यकार भीमनिधि तिवारीको कथामा बेस्ड यो झिङ्गे दाउ सिनेमा जुन छ, यो सिनेमाले एउटा गजबको इम्प्याक्ट त्यो बेला पारेको थियो. र यति बेला झिङ्गे दाउको पार्ट 2 जुन आउने तयारीमा छ, यसको बारेमा मैले योभन्दा अगाडि पनि कुरा गरेको थिएँ. र यति बेला पनि एउटा विषय छ कुरा गर्नुपर्ने. सो यति बेला फेरि पनि म आजको कार्यक्रम सुरुवातमा झिङ्गे दाउ 2 को बारेमा कुरा गर्न गइरहेको छु. संविधान दिवसलाई टार्गेट गर्दै यो सिनेमा जुन झिङ्गे दाउ 2 छ रिलिज हुने तयारीमा छ. असोजको 2 गतेबाट चाहिँ यो सिनेमा प्रदर्शनमा आउँछ तपाईँहरू माझ होइन, जुन सिनेमालाई चाहिँ निर्देशन गर्नुभएको छ. योभन्दा अगाडि पनि उहाँले नै निर्देशन गर्नुभएको थियो, झिङ्गे दाउ ज्ञानेन्द्र देउजा उहाँले नै निर्देशन गर्दै हुनुहुन्छ यो सिनेमा. यसपल्टको कलाकारहरूमा पनि अलमोस्ट हामीले उनै कलाकारहरूलाई पाउँछौँ, जस्तो के अधिकारी, आँचल शर्मा भयो, कुशल विष्ट भयो, महेश त्रिपाठी होइन, साथमा सरोज खनाल, संगम भण्डारी, अभय राज बराल होइन, अंशु महर्जन, यस्ता कलाकारहरू पनि यो सिनेमा झिङ्गे दाउ 2 देखिनेछ. मैले यो सिनेमाको बारेमा यति जोड दिएर कुरा यस कारणले पनि गर्दैछु किनकि यो सिनेमाभित्र जुन कथा देखाइएको छ त्यो कथाले धेरै नेपालीहरूको मन त्यो बेला पनि छोएको थियो जुन बेला यो एउटा किताबमा मात्र सीमित थियो. सिनेमा बनिसके

त्यसपछि झन् धेरै दर्शकहरूको मनमा यो सिनेमाले घर बनाउन सफल रह्यो। किन भन्दाखेरि यो सिनेमाको कथा प्रायः दुई चारवटा घर छोडेर यसो हेर्ने हो भने धेरै जसो घरहरूमा पाइने कथा हो। नेपाली समाजभित्रै परिवारभित्रको कथा, दाजुभाइभित्रको कथा, होइन, देउरानी जेठानीको कथा, पारिवारिक किचलोको कथा, मायाको कथा, प्रेमको कथा, जुन कथाहरूलाई बुनेर बनाइएको झिङ्गे दाउ एकदमै हिट भएको सिनेमा थियो भने सायद त्यसैले नै त्यो सिनेमाको त्यो कथालाई फेरि अगाडि बढाउँदै झिङ्गे दाउ टू भनेर पनि सिनेमा यति बेला लिएर आउने तयारीमा रहेको छ यो टिम। यति बेला यो कुरा मलाई किन गर्न मन लाग्यो भने हालै मात्र यो सिनेमाको फर्स्ट सङ जुन बाहिर आयो, जुन गीतले चाहिँ आमाको बारेमा केही कुराहरू भन्छ, आमाप्रतिको माया, आमाको माया, होइन, यही कुराहरू, आमाको कुरा भनौँ न, यो गीतमा चाहिँ देखाइएको छ, गीतको म्युजिक भिडियोमा देखाइएको छ। भिडियोमा हामीले कलाकारहरूमा पनि विशेष कलाकारहरूलाई पनि देख्छौँ, जस्तै गरिकन मदन कृष्ण श्रेष्ठलाई हामीले गीतको म्युजिक भिडियोमा देख्छौँ, मिथिला शर्मालाई देख्छौँ, होइन, त्यस्तै गरी आर्यन सिग्देल, हिउँबाला गौतम, वसुन्धरा भुषाल, चैतन्य देवी जस्ता कलाकारहरूलाई चाहिँ फिचर गरिएको छ यो भिडियोमा। र यो भिडियो सिनेमाभित्रैको कथा हो, सिनेमाभित्रैको गीत हो। सो हुनसक्छ फिल्म हेर्दै जाँदा चाहिँ यो गीत जब आउँछ, यो गीतको यो भिडियोले चाहिँ कथालाई अगाडि बढ्न पनि हेल्प गर्छ। सो धेरैको पर्खाइरहेको सिनेमा झिङ्गेदाउको यो गीत मात्रै अहिलेलाई सार्वजनिक भएको छ, जुन म तपाईँहरूसँग सेयर गर्छु। बाँकी यो होल सिनेमा, जुन सिनेमालाई हामी अफकोर्स भोलिको दिनमा पार्ट वानसँग कम्पेयर गरेर त हेर्छौँ नै हेर्छौँ, त्यसरी कम्पेयर गर्दाखेरि पार्ट वानसँग कम्पेयर गर्दा पार्ट टूले कस्तो किसिमको इम्प्याक्ट पार्नेछ या पारेको छ त्यो चाहिँ हामी पछि कुरा गर्नेछौँ। अहिलेलाई भने यो गीत मैले जुन कुरा गरेँ तपाईँहरूसँग, मोहमा आमाको यो गीत म तपाईँलाई सुनाउँछु यति बेला मुभी एन्ड मोरमा।

नेपाली सिनेमामा यसो फर्केर हेर्ने हो भने कतिपय अवस्थामा गायन क्षेत्रमा एउटा इस्टाब्लिस नाम पछि गएर चाहिँ एक्टरको रूपमा पनि म अगाडि आउन सक्छु कि किनकि मैले बनाउने गीत या मैले तयार गरेको गीतको म्युजिक भिडियोमा दर्शकहरूले म आफूलाई यसरी एक्सेप्ट गरिरहनु भएको छ भने हुनसक्छ एज एन एक्टर पनि मैले ट्राई गरेँ भने सिनेमा इन्डस्ट्रीमा पनि मलाई त्यही वेलकम हुनेछ होला भनेर अपेक्षा राखेर नेपाली सिनेमामा हाम फाल्न चाहने या हाम फालिसकेका थुप्रै गायक गायिकाहरू हामी देख्न सक्छौँ विगतमा है नेपाली सिनेमाको कुरा गर्दैछु म धेरै लामै छ लिस्ट पनि तर उहाँहरूको त्यो करियर जुन यसो हेर्ने हो भने सिङ्गरको रूपमा जसरी इस्टाब्लिस हुनुभयो एक्टरको रूपमा उहाँलाई त्यसरी चिनिएको चाहिँ देखिँदैन ए उहाँले चाहिँ एउटा फिल्म पनि गर्नुभएछ भन्ने कुरा चाहिँ हुन्छ तर भन्दै गर्दाखेरि चाहिँ प्रायः उहाँलाई गायक नै भनिन्छ जस्तै गायक रामकृष्ण ढकाल भन्छौँ हामी गायक यश कुमार भन्छौँ होइन दुवैले प्राय भनौँ न सिङ्गिङको क्षेत्रबाट नै दर्शकहरूको मन जितिराखेका हुन् र सिनेमाको कुरा गर्नुपर्दा दुवैले एज एन एक्टर पनि ट्राई गरे तर दुवैको करियर एक्टरको रूपमा पनि त्यस्तो स्मुथली अगाडि गएको देखिँदैन लिस्ट त अरू पनि छनलाई तर मैले दुवैजनाको नाम मात्रै लिएँ यति बेला यो कुरा मैले किन यति बेला उठाएँ मुभी एन्ड मोरमा भने पछिल्लो समय नेपाली सिनेमामा पनि देखिएका एकजना के भन्ने अब नवगायक भनौँ या नवगायक भनौँ भने तपाईँहरूले मन पराउनु भएको छ गायकको रूपमा पनि म कुरा गर्दैछु द भोइस अफ नेपालको सिजन 4 चाहिँ जुन पार्टिसिपेट गरिसकेपछि चर्चामा आएका एकजना गायक रिहान गिरीको कुरा गर्दैछु म जसलाई तपाईँले मन पराउनु भएको थियो है हेर्ने हो भने यो यो कम्पिटिसनमा मन पराउनु भएको थियो द भोइस अफ नेपालको यो सिजनमा मन पराउनु भएका गायक हुन् गुड लुकिङ अनि त्यसमाथि यसो हेर्दाखेरि पनि एक्टर बन्न पनि सुहाउने हो जस्तो यङ नयाँ फेस सायद त्यसैले गर्दाखेरि पनि रिहान गिरीले के गरे भने गायनमा त आफूलाई मन पराउँदै गरेको दर्शकहरूले देखि नै हाले त्यो बाहेक पनि अब सायद म एक्टिङमा पनि केही गर्न सक्छु कि भन्ने हिसाबले हस्टल 3 चाहिँ उनले आफ्नो करियर सुरु गरेका थिए नेपाली सिनेमा इन्डस्ट्रीमा यति बेला रिहान गिरीको कुरा पनि म यस कारणले गर्दैछु किनकि हस्टल 3 त रिलिज भएको पनि धेरै भइसक्यो होइन उनले त्यो लेभलको आइडेन्टिटी त पाउन सकेनन् एक्टरको रूपमा तर यति बेला भने आई थिङ्क उनैलाई नै टार्गेट गरेर या लिड एक्टरको रूपमा उनैलाई कास्ट गरेर एउटा सिनेमा बन्दैछ जुन चाँडै नै तपाईँहरूमा जाउने तयारी रहेको छ यो सिनेमाको यति बेला मलाई कुरा गर्नु मन लाग्यो जसमा चाहिँ अगेन कास्ट गरिएको छ रिहान गिरीलाई सिनेमाको नाम ल्याङल्याङ भनेर राखिएको छ भनेपछि यसको कथा के होला होइन किन बनाइयो सिनेमा थिम के हो त्यो कुराहरू त डिटेलमा सायद हामी पछि टिमले बिस्तारै डिस्क्लोज गर्दै गइसकेपछि तपाईँहरूसँग सेयर गर्नेछु अहिलेलाई पनि मैले के भन्यो भने द ब्लू लाइट भन्ने सिनेमा जसको बारेमा योभन्दा अगाडि हामीले केही कुरा पनि गरेका थियौँ होइन द ब्लू लाइट सिनेमा जसले निर्देशन गरेका थिए बलिराम चौहान उनैले बनाउन लागेको उनको नयाँ सिनेमा ल्याङल्याङ भन्ने जुन नाम दिएको सिनेमा छ हो यो सिनेमामा चाहिँ

जुन एउटा लिड एक्टरको एउटा जुन जरुरत थियो त्यो लिड एक्टरको रूपमा भने रिहान गिरीलाई कास्ट गरिएको छ। हुन त रिहान गिरीले अभिनय गर्न लागेको होइन यो जुन हस्टेल 3 पछि सेकेन्ड सिनेमा मात्रै पनि होइन, किनभने यो बिचमा अन्य केही सिनेमा पनि उनले गरिसकेका छन् तर रिलिज भइसक्न भ्याएको चाहिँ छैन भनौँ न। जस्तै योभन्दा अगाडि उनले आहुति नाम गरेको एउटा सिनेमामा पनि काम गरिसकेका छन्, त्यस्तै गरिकन छमाया छपकै 2 पनि उनलाई कास्ट गरिएको छ जसको चाहिँ काम अहिले चलिरहेको छ। त्यसै गरिकन एउटा अर्को सिनेमा छ जसमा चाहिँ उनलाई हामीले देख्नेछौँ तिमी मेरो म तिम्रो नाम गरेको सिनेमा, र यो ल्याङल्याङ त भइ नै हाल्यो जसमा लिड एक्टरको रूपमा उनलाई कास्ट गरेको छ। सो सिङ्गिङलाई करियर बनाउने उद्देश्यले अगाडि आएका रिहान गिरीलाई यति बेला जसरी ब्याक टु ब्याक सिनेमाहरू अफर गरिएको छ, हामी आशा गरौँ कि गायन ब्याकग्राउन्ड हुँदाहुँदै पनि अभिनयको क्षेत्रमा पनि एउटा बेन्चमार्क सेट गर्न सफल सायद रिहान गिरी हुनेछन् कि आउने दिनमा, हामी आशा गरौँ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवा

0: हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट को खोजी गर्न सक्नुहुन्छ।
1: Movie and more. पछिल्लो दिनमा सोसल मिडियामा एउटा भिडियो छपछप्ती देख्न पाइयो जहाँ चाहिँ जितु नेपाल हामीहरूले कुनै बेला टेलिभिजनमा मात्र हेरेर असाध्यै मन पराएका जितु नेपाल पछिल्लो समय चाहिँ टेलिभिजनलाई होइन सिनेमालाई फिचर लेन्थ फिल्मलाई मात्रै नै टार्गेट गरेर काम गरिरहेका जितु नेपाललाई चाहिँ हामीले एक किसिमले दुःख पुग्दै गरेको अवस्थामा देख्यौँ। उनले पुग्दै गरेको यो दुःख उनको पारिवारिक या उनको पर्सनल लाइफको थिएन, यो दुःख थियो प्रोफेसनल। म कुरा गर्दैछु असार 5 गतेबाट प्रदर्शनमा आएको उनको पछिल्लो सिनेमा आइएम जित बहादुरको। यो सिनेमा जब धुमधामसँग चाहिँ प्रिमियर गरेर सार्वजनिक गरियो होइन, हेर्नेहरूले राम्रो रेस्पोन्स पनि दिए। अनि अर्को प्राय कस्तो हुन्छ भने प्रिमियरमा फिल्म हेर्न जाँदाखेरि प्राय बोलाइएको गेस्ट हुन्छ, चाहे सेलिब्रिटी आर्टिस्ट हुन् या अन्य, तपाईँलाई इन्भाइट गरेर बोलाइएको कुनै पनि एउटा फङ्सनमा एउटा देखाइएको सिनेमा हेरिसकेपछि तपाईँ बाहिर निस्केर मिडियाले कस्तो रह्यो फिल्म भनेर सोच्दाखेरि तपाईँले मलाई फिल्म त झुर लाग्यो भनेर सायदै कसैले भन्नुहुन्छ। प्रायले फिल्म चाहिँ असाध्यै राम्रो, अलिकति डिफ्रेन्ट, अनि यो अनि त्यो भनेर पोजिटिभ वेमै कुरा गर्छन्। कतिले डिप्लोमेटिक वेमा पनि एन्सर त गर्छन्, तर धेरै सङ्ख्यामा हेर्ने हो भने चाहिँ सिनेमा चाहिँ राम्रो बनेको छ भनेर फिडब्याक दिन्छन्। यही कुरालाई बेस बनाएर जित बहादुर आमेन जितु नेपालले चाहिँ पछिल्लो समयमा के दुःख पोखे भने, सिनेमा जति पनिजनाले हेर्नुभयो उहाँहरूले एकदमै अप्रिसिएट गर्नुभयो, उहाँहरूले असाध्यै फिल्म राम्रो छ भनेर भन्नुभयो। तर जब यो सिनेमा हलमा रिलिज भयो दर्शक किन आएनन् त, हामीले यति दुःख गरेर बनाएको सिनेमा हेर्न दर्शक किन आएनन् त भनेर एक किसिमले अग्रेसिभ, एक किसिमले दर्शकहरूसँग रिसाएको जस्तो अवस्थामा चाहिँ जितु नेपालले ठाउँ ठाउँमा इन्टरभ्यू दिँदै गरेको हामीले देख्यौँ। र यो कुरालाई लिएर निकै टिका टिप्पणी पनि भयो। सबैभन्दा पहिला तपाईँले फिल्म राम्रो बनाउनु पर्यो नि त, अनि पो दर्शक आउँछ नि त, एउटा कुरा। अर्को कुरा, सायद तपाईँको टाइमिङ गलत भयो, किनकि वर्ल्ड कप चलिरहेको बेलामा तपाईँको सिनेमा रिलिज भयो, तपाईँको सिनेमा हेर्न किन आउने, जबकि धेरैको टाइम त वर्ल्ड कपको बारेमा सोचेर हेरेर नै बितिरहेको छ भने तपाईँको फिल्म किन हेर्न आउने भन्ने किसिमको कुरा पनि चल्यो। तपाईँले सिनेमा बनाउनु हुँदाखेरि कति दुःख गर्नुभयो भन्ने कुरा भन्दा पनि तपाईँले बनाएको सिनेमा कस्तो बनेको छ भन्ने कुराले चाहिँ नि मायने राख्छ भन्ने कुराहरू पनि गरे। भनौँ न, उनलाई सपोर्ट गर्ने पनि देखिए, उनलाई कमेन्ट गर्नेहरू पनि देखिए। र एउटा इन्ट्रेस्टिङ कुरा के हो भने, यो सिनेमालाई रिलिज गर्दाखेरि होइन जितु नेपालको सिनेमा भन्ने हिसाबले पनि होला सायद, सिनेमा हल राम्रो उपलब्ध गराइएको थियो। लगभग एक सय हाराहारीको सोज यो सिनेमाले पाएको थियो। तर फिल्म रिलिज भइसकेपछि हुनसक्छ दर्शकहरूलाई कतिपय कुराहरू चित्त बुझेन, मन परेन होला, एकअर्कालाई भन्ने कुरामा ठिकै छ नहेरे पनि हुन्छ भन्ने किसिमको फिडब्याक गयो, कि सायद त्यसैले पनि होला दर्शकहरू यो सिनेमा हेर्नको लागि सिनेमा हलसम्म आइपुगेन। सो नेक्स्ट विकसम्म आइपुग्दा नपुग्दै यो सिनेमाको अलमोस्ट 95% सोच चाहिँ गुमिसकेको थियो। भनिसकेपछि तपाईँहरू अन्दाज गर्न सक्नुहुन्छ 5%मा कति दर्शकहरूले सिनेमा हेरे होलान् भनेर। सो यो सिनेमाको कमाई के भयो त भन्ने कुरा चाहिँ चलचित्र विकास बोर्डले सार्वजनिक गरे, जसमा चाहिँ के देखाइयो भने असारको 5 गतेबाट रिलिजमा आएको सिनेमा असारको 14 पुग्दाखेरिको हाराहारीको डिटेल जुन एउटा सार्वजनिक गर्दाखेरि जम्मा सिनेमाले 31,07,692 रुपियाँ मात्रै ग्रस कमाई गरेको देखियो। सो त्यो अवस्थामा लगभग 9,626 मात्रै टिकट बिक्री भएको देखियो। सो यो भनेको अर्थ चाहिँ के बुझ्न सक्छौँ भने सिनेमाले राम्रो गर्न सकेन, र त्यो हुने बित्तिकै जितु नेपाल चारैतिर आफ्नो सिनेमा यति आफूले दुःख गरेर बनाउँदा बनाउँदै पनि दर्शकहरू नआइदिएकोमा चाहिँ गुनासो गर्दै गरेर हिँड्दै गरेको देखियो, चित्त दुखाउँदै गरेको देखियो। आई थिङ्क हामीले सिनेमा बनाउँदाखेरि धेरै कुराहरूले असर गर्छ। कहिले काहीँ राम्रो सिनेमा बन्दा बन्दै पनि दर्शकहरू नआएको पनि हुनसक्छन् होइन, त्यो सिनेमाको हुनसक्छ पोस्टरले या ट्रेलरले या कुनै पनि कुराले नछोएको हुनसक्छ। कहिलेकाहीँ चाहिँ फिल्म त्यति राम्रो बनेको हुँदैन, तर ट्रेलर हेरिसकेपछि दर्शकहरूले ओहो यो सिनेमा त गजबको बनेको होला भनेर सिनेमा हलसम्म पुग्छन्, तर त्यहाँ गइसकेपछि फिल्म सोचे जस्तो नभइसकेपछि डिसअपोइन्ट पनि हुने गर्छन्, बाहिर आएर गाली गर्ने गर्छन्, अनि त्यो गाली गरेको देखेपछि दर्शकको

बाली देखेपछि बाँकीको दर्शक पनि आ सिनेमा हेर्न किन जाने भन्ने किसिमको पनि देखिन्छ। आई थिङ्क वर्ल्ड वाइड यसरी नै चल्छ होला सिनेमाको मार्केट भनेको चाहिँ। सो यति बेला निकै चित्त दुखाएका जित बहादुरको सिनेमाको बारेमा मैले तपाईँसँग सेयर गरेँ। हामी आशा गरौँ आगामी दिनमा अब जितु नेपालले बनाउने सिनेमा सायद योभन्दा धेरै इम्प्याक्टफुल हुन्छ कि योभन्दा धेरै कमाइ गर्ने हुनसक्छ कि। हाम्रो तर्फबाट भने जितु नेपाललाई अहिलेदेखि नै अल द बेस्ट।

कार्यक्रममा हामीले एकछिन अगाडि कुरा गऱ्यौँ कि पछिल्लो साताको कमाई हेर्ने हो भने सबैभन्दा कमजोर देखिएको सिनेमा थियो आई एम जित बहादुर, होइन, जितु नेपालद्वारा बनाइएको सिनेमा थियो। उनैको चाहिँ लिड एक्टरको रूपमा उनीलाई कास्ट गरिएको सिनेमा थियो, तर त्यो सिनेमा चल्न सकेन भने पछिल्लो हप्ताकै सबैभन्दा राम्रो कमाई गरेको सिनेमा हेर्ने हो भने फेरि पनि हामी लाली बजारमै आउनुपर्ने हुन्छ, किनभने रिलिजको यत्तिका हप्तापछि पनि लाली बजारले अहिले पनि होल्ड गरिराखेको छ भने यसको मतलब लाली बजारले राम्रो कमाई गरिरहेको छ। रेकर्डको त मैले तपाईँलाई यसै पनि बताइ नै दिइसकेको थिएँ कि लाली बजारले कसरी डे वानदेखि

दर्शकहरू पाउँदै गयो, कमाइ गर्दै गयो होइन, र यो सिनेमाले पनि एउटा आफैमा रेकर्ड राख्न सफल भयो, र रेकर्ड राख्न सफल हुने छुट्टै कुरा भयो। अर्को कुरा इन्ट्रेस्टिङ र रमाइलो खुसीको कुरा चाहिँ के छ भने 51 दिनको कुरा गर्नुपर्दा विगतलाई हेर्ने हो भने चाहिँ फ्रिक्वेन्टली फिल्महरूले 51 दिन मनाउने गर्थ्यो, किनभने त्यो बेला चाहिँ सिनेमाको अप्सन हुँदैन थियो, सिनेमा नै हेरेर एन्टरटेनमेन्ट गर्नुपर्ने अवस्था आउँथ्यो। सायद त्यसैले गर्दाखेरि सिनेमाहरूले प्रायः 51 दिन मनाउने गर्थ्यो। तर समय बदलियो, समय सँगसँगै डिजिटल युगको आरम्भ भयो, र डिजिटल युगको आरम्भ सँगसँगै मान्छेहरू घरमै बसेर सिनेमा हेर्ने कि मोबाइलबाटै हेर्ने कि किन जाने सिनेमा हलसम्म एक्स्ट्रा पैसा खर्च गरेर भन्ने किसिमको कन्सेप्ट पनि डेभलप हुँदै गइरहेको यो बेलामा पनि यदि कुनै सिनेमाले 51 दिन मनाउँछ भने त्यो आफैमा एउटा रेकर्ड चाहिँ हो। पछिल्लो समय हेर्ने हो भने माघको 16 गते प्रदर्शनमा आएको थियो एउटा सिनेमा आबाट आमा, यो सिनेमाले 51 दिन मनाएको थियो भने अब लगभग 5 महिनाको अन्तरालपछि बल्ल आएर लाली बजारले पनि 51 दिन मनाएको छ, र 51 दिन मनाउने सिनेमा बन्न पुगेको छ। र अर्को के पनि हुन्थ्यो भने कुनै पनि सिनेमा कुनै एउटा सिनेमा हलमा या दुईवटा तिनवटा सिनेमा हलमा चाहिँ कन्टिन्यू दर्शकहरूको डिमान्ड भइरहेको कारणले कन्टिन्यू प्रदर्शनमा आएर पनि 51 दिन मनाइन्थ्यो होइन। कतिवटा सिनेमा त 51 दिन मनाउनैको लागि अरू सबैतिरबाट उत्रे पनि कुनै एउटा सिनेमा हलमा चाहिँ नै हुनसक्छ आफैले टिकट लिएर भए पनि जसो तसो त्यो दिनसम्म पुऱ्याएर 51 दिन मनाउने गरेको थियो, किनकि यो एउटा रेकर्ड पनि हो नि त आफैमा भन्ने हिसाबले पनि गरिन्थ्यो। तर लाली बजारको यति बेला कुरा गर्ने हो भने लाली बजार वैशाखको 25 गतेबाट प्रदर्शन भएको है, वैशाखको 25 प्रदर्शनमा आएको यो सिनेमाले हेर्ने हो भने क्युएफएक्स हल भक्तपुर अनि सिभिल मल सिटी स्क्वायर बिग मुभिज होइन सिटिसी सिनेमा त्यस्तै गरी सिके सिनेमाज रञ्जना सिनेप्लेक्स बुटवलमा भएको फ्रेन्च सिनेमाज त्यस्तै गरी इलाम या नेपालगञ्जको सिने रोयल हल यो सबै हलहरूमा 51 दिन मनाएको छ यो सिनेमाले। अर्को कुरा चाहिँ के भने काठमाडौँमा बेस्ड कुनै एउटा सिनेमा हलमा मात्र होइन, काठमाडौँभित्र काठमाडौँ बाहिर विभिन्न ठाउँहरूमा चाहिँ यो सिनेमाले 51 दिन मनाएको कारणले गर्दाखेरि पनि यो टिम जुन खुसीको जुन माहौल छ त्यो खुसी व्यक्त गर्नको लागि पनि चाँडै नै यो टिमले एउटा फेरि स्पेसल गेट टुगेदर या स्पेसल दर्शकहरूसँगको ग्यादरिङ राख्ने पनि सोच बनाइरहेका छन्। हुन त यो सिनेमाले लगभग राम्रो कमाइ गरे पनि 10 करोड जतिको व्यापार चाहिँ गरिन्छ होला भनेर एउटा टार्गेट राखेर अगाडि बढिरहेको थियो, तर पछिल्लो जुन केही समयदेखि स्पेसली वर्ल्ड कप सुरु भइसकेपछि नेपाली सिनेमाको जुन प्रदर्शनपछिको कमाइ जुन छ वात्तै तल झरेको चाहिँ देखिन्छ है। त्यसले गर्दाखेरि पनि यसको व्यापारको कुरा गर्ने हो भने सायद 10 करोडको हाराहारीमा पुग्छ कि पुग्दैन भन्ने डाउट चाहिँ बाँकी नै छ। एनिवेज स्वस्तिमा खड्का, रविन्द्र सिंह बानिया होइन, समायरा थापा, मुकुन्द कुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, थुप्रै राम्रा राम्रा कलाकारहरूको अभिनय रहेको सिनेमा लाली बजारले जुन एउटा रेकर्ड राखेको छ यो रेकर्डको लागि यो टिमलाई धेरै धेरै बधाई चाहिँ दिन चाहन्छौँ हामी।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS Gurkar Radio.

सिनेमा इन्डस्ट्रीमा कतिपय सिनेमाहरू यस्ता बनेका छन् जसले एउटा रेकर्ड राख्यो अनि जसलाई लिएर धेरै लामो समयसम्म पनि कुराकानी हुने गर्यो। ती सिनेमाहरू मध्येको एउटा सिनेमाको कुरा गर्ने हो भने जुन सिनेमा 1997 रिलिज भएको थियो, सिनेमाको नाम थियो करोडपति। मैले नाम भन्ने बित्तिकै तपाईँहरूले बुझिसक्नु भएको छ म कुरा गर्दैछु भुवन केसी अनि सुस्मिता केसीद्वारा अभिनय गरिएको सिनेमा करोडपतिको, जुन सिनेमाको गीतहरू पनि प्रायः सबै हिट रहेको थियो, फिल्म पनि सुपर हिट रहेको थियो, एकदमै राम्रो रेस्पोन्स पाएको सिनेमा थियो। यो सिनेमा भुवन केसीको आफ्नै होम प्रोडक्सनमा बनाएको सिनेमा थियो होइन, सो एक्सन रोमान्स यस्तै यस्तै किसिमको थिमलाई लिएर बनाएको सिनेमाले त्यो बेला एकदमै धेरै राम्रो रेस्पोन्स पाएको थियो। त्यो बेला रिलिज भएको करोडपतिको नाम अहिले पनि हामी सबैलाई याद छ, हामीले अहिले पनि त्यो फिल्मलाई चाहिँ सम्झिने गरेका छौँ होइन। यति बेला यो सिनेमाको कुरा मैले किन गरेँ, 1997 बनेको सिनेमाको यति बेला कुरा किन गरेँ भने, अब लगभग यही नाम दिएर एउटा अर्को सिनेमा यति बेला बन्दैछ। सिनेमाको नाम राखिएको छ कङ्गाल करोडपति। करोडपति भनिसकेपछि त यसै पनि एकदमै रिच हुनुपर्ने ठाउँमा अगाडि कङ्गाल भनेर दिएको छ, सो यो कङ्गाल करोडपति भन्न गएको छ। र यो सिनेमाको कुरा मैले यस कारणले पनि गरेँ किनकि करोडपतिमा भुवन केसीलाई कास्ट गरेको थियो र निकै चर्चा पाएको सिनेमा थियो भने, यो सिनेमा कङ्गाल करोडपतिको जुन म कुरा गर्दैछु, यो सिनेमामा भने मुकुन भुषाललाई कास्ट गरेको छ यो लिड एक्टरको रूपमा, यो लिड रोलमा चाहिँ। मुकुन भुषाल भन्ने बित्तिकै खै किनौ यसै पनि एक्सपेक्टेसन हाई हुन्छ, एउटा यस्तो ब्याकग्राउन्डबाट आएका व्यक्ति हुन् जसले चाहिँ नि

سبحان المنفس عن كل مديون. سبحان المفرج عن كل محزون. سبحان